0: राम्रो चौतारी यो हो अकल्यान्डको रेडियोमा गुन्जिने नेपालीहरूको एकमात्र ढुकढुकी.
1: यसमा समावेश हुनेछन् नेपाली गीत संगीत, समसामयिक कुराकानी तथा संक्षिप्त नेपाली समाचार.
2: सुन्न नभुल्नु होला प्रत्येक शुक्रबार साँझ 6:50 प्लानेट एफएम 104.6 अथवा इन्टरनेटमा planetaudio.org.nz/hamrochautari.
3: Polo kala makainga fo o i Aotearoa o wha hoko atuia e fiafi tua pure lulu ko tau pe me taimi wha ni manoa ke ni maa ni menima e fiafi tua pure lulu i e leitio planet tahanoa wha po iniono FM.
4: Te mau whakahoko atuai hangahi o ngong whakatu ufa kau kau mo whakahoko hangahi whakaike eke moha whelafo aki whikau aki mua nofu a kainga o tau whai i Aotearoa. Me he whakaloloto e ofa, ke whakaloloto o e ako, pe koe tawha aki whakaika no mika ai family, koe mau visione ia. Koe hea beha ngahi isiu o kune wesia ai nofo a kāinga, o kutau whaihe whonuani te mau kalanoa ki ai.
3: Oona ngalo, whanongo mai ki he kāinga fo oi Aotearoa. Taimi, whaani manoa, ki he nima nime nima, e fiafitua pure lulu katoa pe, Radio Planet FM.
5: If you're a long way from home, can't sleep at night.